0: हुरमुस के हवाले से बकाए का कहना था कि ईरान में बैन अलाक्वामी बहरी आमद रफ्त की सिक्योरिटी को यकीनी बनाने की अपनी जिम्मेदारी पूरी कर रही है, लेकिन वो इस तजवीराती बहरी रास्ते को मुल्क की कौमी सलामती के खिलाफ बतौर प्लेटफॉर्म इस्तेमाल करने की इजाज़त हरगिज़ नहीं देगा। हालिया हफ्तों में अमरीका और ईरान के दरमियान कशीदगी उस वक्त शदीद हो गई जब अमरीका ने ईरान पर हमले किया और तेहरान ने जवाबन बहरीन, उर्दून और कुवैत समेत खित्ते के मुख्तलिफ ममालिक में मौजूद अमरीकी फौजी तनसीबात और आलात को निशाना बनाया। अमरीकी सदर डोनाल्ड ट्रंप ने 8 जुलाई को तेहरान पर माहदे के खिलाफ वर्जी का इल्ज़ाम लगाते हुए ईरान के साथ तय शुदा मुफाहमत की याददाश्त के खात्मे का ऐलान किया था।
1: अरबली के सेक्रेटरी जनरल नबील फाम ने अमरीकी सदर डोनाल्ड ट्रंप से मुतालबा किया फलस्तीन के हवाले से इसराइल की पॉलिसियों पर लगाम डालें, खबरदार किया कि मशरक वस्ता एक खतरनाक मोड़ के करीब पहुंच रहा है। फाम ने कहा मसला फलस्तीन पर तातुल लापरवाही बढ़ने की बिना पर खत्ता इंतहाई खतरनाक लम्हे तक पहुंच चुका है। उन्होंने ट्रंप पर जोर दिया इसराइल हुकूमत के इंतहा पसंदाना अजायम को रोके, गैर कानूनी बस्तियों की तोसी को सदोबाब करें, 2025 के अगस्त से अमन इकदाम की हमायत करें और मकबूजा मगरबी किनारे में इसराइल हमले बंद करवा दें। फामी ने अमरीका ईरान अफवाह तफहीम और मुजाकरा में तेज से वापसी पर भी जोर दिया है।
0: متحدہ عرب امارات نے مقبوضہ مغربی کنارے کے مختلف شہروں اور دیہاتوں میں غیر قانونی اسرائیلی آبادکاروں کی جانب سے ہونے والے حملوں کی سخت مذمت کی ہے۔ گزشتہ روز جاری بیان میں امارات کی وزارت خارجہ نے ان تازہ حملوں کو، جن میں 2 مساجد کو آگ لگا دی گئی، مسلمانوں کے خلاف اشتعال انگیز اقدامات اور انتہا پسندی کی کارروائی قرار دیا۔ وزارت خارجہ نے غیر قانونی آبادکاروں کے تواتر سے حملوں کی بھی مذمت کی اور اسرائیلی حکومت پر زور دیا کہ وہ پوری ذمہ داری قبول کرے۔ اس نے اسرائیل سے مطالبہ کیا کہ وہ اس تشدد کی اعلانیہ مذمت کرے اور ذمہ داروں کو جواب دہ ٹھہرائے۔ وزارت نے خبردار کیا کہ اگر ایسا نہ کیا گیا تو یہ بالواسطہ منظوری کے مترادف ہوگا، جو نفرت، نسل پرستی اور عدم استحکام کو ہوا دے گا۔ وزارت نے بین الاقوامی برادری سے بھی مطالبہ کیا کہ وہ اپنی ذمہ داری نبھائے تاکہ اسرائیلی خلاف ورزیوں کو روکا جا سکے اور مقبوضہ فلسطینی علاقوں اور وسیع خطے میں مزید کشیدگی کی روک تھام ممکن بنائی جائے۔ وزارت نے مشرق وسطی کے امن عمل کو دوبارہ زندہ کرنے، ایک منصفانہ اور جامع امن کے حصول اور 2 ریاستی حل کو خطرے میں ڈالنے والی غیر قانونی کارروائیوں کے خاتمے کے لیے علاقائی اور بین الاقوامی کوششوں کی حمایت کی ضرورت پر بھی زور دیا ہے۔